0: वरितो वियो। इसहाक डार कोइती परदेही वज़ीर सां बि राब्तो करे बि तरफ़न लाॻापन ते ॻाल्हियूं कयूं। ॿिन्ही अॻवाननि पारां खिते जी सूरत हाल ते राब्तनि में रहण ते बि इतफ़ाक़। परदेही तर्जुमान मूजिब इसहाक डार कांगो जे सदर सां बि फोन ते राब्तो कयो, बि तरफ़न लाॻापन ते ॻाल्हि ॿोल।
1: دلیلی وجود نداره که همونجور که اشاره کردید دو کشور همسایه ترکیه و پاکستان و همینطور عربستان، سه کشوری که ما باشون دارای پیوندهای عمیق دینی، تاریخی و تمدنی هستیم، نگران باشیم که این پیمان علیه ایران باشه. سابقه دوستی بین ملت‌های ترکیه و پاکستان به عنوان دو کشور همسایه مسلمان دیرپاست، پیوندهای درهم تنیده فرهنگی بین ملت ایران، ملت پاکستان و ترکیه کاملا روشن هست. من همونطور که عرض کردم این تحول نشانه مهم نیست.
0: पाकिस्तान सऊदी अरब ऐं तुर्कीअ जो दिफ़ाई माहिदो ईरान जे ख़िलाफ़ नाहे। पाकिस्तान सऊदी ऐं तुर्कीअ सां ईरान जा गहरा ऐं तारीख़ी वेझा लाॻापा आहिनि। परॾेही वज़ीर अब्बास राक्षी ऐं मोहम्मद बाकिर कालीबाफ़ मुनासिब वक़्त ते पाकिस्तान जो दौरो कंदा। ईरानी परॾेही तर्जुमान इस्माइल बकाई जो चवण हो त पाकिस्तान सऊदी अरब ऐं तुर्कीअ जो दिफ़ाई माहिदो ख़िते में अमरीका बाबति तब्दील थींदड़ सोच जो अकास आहे। ख़िते जा मुल्क हाणे पंहिंजी सलामती बाबति नए अंदाज़ सां सोचे रहिया आहिनि। खिते जी सलामतीअ लाइ परदेही कुवतुनि ते भाड़ण बदिरां हक़ीक़त ते ॿधल इलाक़ाई क़दम खणणु ज़रूरी आहिनि। अबूरी मुआदे जी भञकड़ी ताईं अमरीका सां ॻाल्हियूं न थींदियूं।